त्यसको सबै अनसन आउँदै आउँछ नि। Can you log Texas plate Robert Victor Lincoln 0575 on a Ford Super Duty?